जी मौजूद सामीन इकराम, एक दफ़ा फिर याद दहानी ब्रेफरेशन रेडियो 1413 AM पर जुमा करीम की खसूसी नशरियात आप आयशा अख्तर के संग समात फरमा रहे हैं और इंशाल्लाह ताला अभी सारा प्रोग्राम जो है हमारा अब से लेकर एक बजे तक इंशाल्लाह ताला जुमा करीम में हम अल्लाह ताला की वहदानियत के टॉपिक पर वहदहु ला शरीक है मेरा रब उसकी हमदो सना के तराने दिल की गहराइयों से अकीदतों का सफ़र करना है इंशाल्लाह ताला अल्लाह ताला से डेरों डेर खैर मांगनी है मुश्किलें मुसीबतें आफातों बलियात से पनाह मांगनी है अपने लिए अपने बिलखसूस जो अल्लाह ताला ने हमारे ऊपर शेल्टर जो हमारे खावंद मैं अब खुल के कहूँ तो क्योंकि आजकल जो जितना हमें इर्द गिर्द परेशानियाँ इंक्लूडिंग माई सेल्फ भी कह देती हूँ ये हमने खुद की पैदा करदा की हैं या क्या है क्या हमें सुकून मिले इत्मीनान मिले तमानियत और अपने बच्चों की तरफ से इंशाल्लाह ताला हमें डेरों डेर खैर खुशियाँ अल्लाह ताला नसीब करे तो ये सब आज के पैकेज में जो प्रैक्टिकल लाइफ में हो रहा है प्रैक्टिकल लाइफ में हम सफ़र कर रही हैं ख़वातीन के हवाले से आपको पता है कि बहुत ज़्यादा प्रैक्टिकली मेरी सोच भी होती है और जो आए दिन घर में इन झगड़ों से अल्लाह ताला से पनाह मांगनी है खैर मांगनी है खुशियाँ मांगनी है इंशाल्लाह ताला बिल्कुल ब्रेफरेशन रेडियो 1413 AM पर अल्लाह के फजलो करम से मेरी हमेशा कोशिश होती है कि इस चैनल पर प्रैक्टिकल लाइफ में जो हमारे साथ है और हमारा महाफ़ज़ो निगेबान जो हमारा सबसे बेहतरीन कारसाज बेहतरीन हमारा खैर ख्वाह हमारा दोस्त बेहतरीन दोस्त हमारा वो रब करीम रब्बुल आलमीन जिसने हमें पैदा किया तो आज उससे दिल की गहराइयों से अथाह गहराइयों से दुआएं मांगनी है इंशाल्लाह ताला आप भी मेरे साथ शामिल हाल रहें और हमारी वेबसाइट bradfordationradio.co.uk से भी ज़रूर इस्तेफादा हासिल करें और हमारा स्टूडियो टेलीफोन नंबर 01274306677 मोहतरम सामईन इकराम प्रोग्राम क्या बाकायदा आगाज़ करने से पहले और प्रोग्राम की जानिब बढ़ने से पहले मैं आपसे ये एक जिसे कहते हैं कि वेरी वेरी इम्पॉर्टेंट एक मैसेज जो है वो शेयर करना चाहूँगी आप यकीन करें कि ये मैसेज आप सब के लिए बहुत ज़रूरी है मैं अपनी तरफ से अगर आपने नोट किया होगा कि जब से मैं यहाँ पे अल्हम्दुलिल्लाह अल्लाह के फजलो करम से आई हूँ स्टूडियो में मेरे प्रोग्राम्स जो भी सबसे पहले पहले भी आप सुने तो मैंने हमेशा ये बात कही है कि अगर मैं बात कर रही होती हूँ तो कुरानो अहादीस से मुबारका की रोशनी में तो जो कुछ अल्लाह ताला ने फरमाया और जो नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं वही बयान करती हूँ अपनी तरफ से कुछ नहीं कहती फिर आले बैत रसूल सल्लल्लाहु अलैहि वसल्लम और मौला अली अलैहिस्सलाम के जितने भी कोट करती हूँ मैं उनके अकवाले ज़री उनके अकवाल मुबारक तो वो अल्हम्दुलिल्लाह उन्हीं से रिलेटेड होते हैं इसी तरह से जितने भी माशाल्लाह हमारे आयमा कराम और जितनी आला मौजज़ हस्तियाँ हैं मैं हमेशा नाम लेके कहती हूँ कि ये उन्होंने फरमाया मेरी बाउंड्रीज़ कितनी है यहाँ पे मैंने कैसे एहतियात से काम लेना अल्हम्दुलिल्लाह रब्बिल आलमीन जिस टीम के हमारी रेडियो टीम के ज़रिए सर हम मैं यहाँ पे बैठी हूँ अल्हम्दुलिल्लाह अल्लाह ताला के कर्मो फजल से बैठी हूँ और फिर ऑब्वियसली जिस ऑर्गेनाइजेशन में हम काम करते हैं वहाँ के रूल्स रेगुलेशंस जो होते हैं वो हमें फॉलो करने पड़ते हैं अल्हम्दुलिल्लाह आई नो द रिस्ट्रिक्शंस एंड बाउंड्रीज अल्हम्दुलिल्लाह मैं ना तो कोई डॉक्टर हूँ ना ही मैं फिजिशियन हूँ ना ही मैं कोई नर्स हूँ और ना ही मैं कोई बहुत बड़ी कोई मुफ्ती या आलिमा फाजला के मैं आपसे जो है वो सारे बयानात जो है अपनी जो मेरी कह लें कि मेरी ज़बान में होते हैं या मैं अपने कोई बयानात आपके ऊपर लागू करती हूँ हरगिज़ भी ऐसी बात नहीं है
ہمیشہ سے میں نے آپ سے کہا کہ میں اللہ تعالیٰ کی ایک ادنا سی بندی غلام، اللہ تعالیٰ کی بندی ہوں، بہت کمزور سی، اور اللہ تعالیٰ کی دی ہوئی طاقت استطاعت سے اور اس کے احسانات ہیں الحمدللہ کہ جو کچھ میرے رب کریم نے مجھے عطا کیا میں اس کی عطا سے الحمدللہ تو آپ سے جو علم ہے وہ شیئر کرتی ہوں، نالج جو ہے وہ شیئر کرتی ہوں۔ اس لیے کائنڈلی کبھی بھی کہیں بھی آپ کو یہ محسوس ہو کہ یہ جی کوئی ڈاکٹر کا نسخہ ہے تو وہ میرا نہیں ہوتا، میں بالکل بھی ڈاکٹر نہیں ہوں، رائٹ؟ میرے مولا علی علیہ السلام کے اتنی وہ بابے علم ہیں، آقا کریم صلی اللہ علیہ وآلہ وسلم شہر ہیں علم کا، اور اللہ تعالیٰ جو ہے وہ کریٹر ہے، ٹھیک ہے؟ سارا علم میرے رب کی طرف سے آیا۔ تو اللہ پاک نے حضرت آدم علیہ السلام کو وہ علوم سکھائے اور پھر سارے جتنے اللہ تعالیٰ نے تقسیم کیا علم اپنے انبیاء کرام میں، نبیوں میں، تو یہ میرے رب کی عطا ہے، رائٹ؟ میرے پاس بھی جو میں جسے کہوں گی کہ اللہ کے فضل و کرم سے جتنا بھی اللہ تعالیٰ نے مجھے الحمدللہ نوازا، تو میں پوری کوشش کرتی ہوں کہ جتنے بھی الحمدللہ میں الفاظ بولوں بڑی احتیاط سے اور انہیں باؤنڈریز میں رہتے ہوئے جن میں مجھے رہنا ہے۔ تو کائنڈلی میں آج پھر یہ اپنا وعدہ جو ہے وہ آپ تک اور میسیج جو ہے آپ تک پہنچا دیتی ہوں تاکہ کسی قسم کی کوئی بھی کنفیوژن یا میرا کوئی بھی ایسا پروگرام جس میں آپ کو لگے کہ میں نے اپنی طرف سے کوئی ڈاکٹری گھولی ہے یا کچھ کہا ہے، اول تو میں اس کے لیے الحمدللہ اللہ کے فضل و کرم سے کہ میں بہت احتیاط کرتی ہوں، لیکن کہیں پہ آپ کو محسوس ہوا تو میں معذرت خواہ ہوں، ٹھیک ہے؟ میں مجھے معذرت کرنے میں کوئی دقت آر نہیں ہوتی، اس سے انسان کی الحمدللہ عزت میں اضافہ ہوتا ہے، ٹھیک ہے؟ تو پھر اب الحمدللہ میں بہت محتاط ہوں، الحمدللہ اللہ تعالیٰ سلپ آف دا ماؤتھ سم ٹائمز لائیو ہو رہا ہے تو پروگرام تو ہو جاتا ہے، اور جسے ہمیں الحمدللہ کور کرنا ہوتا ہے اور پوری کوشش کرتی ہوں، تو اس لیے اور آپ سب کے تعاون کا بہت شکریہ۔ آبویسلی سب سے پہلے تو ہماری ریڈیو کی ٹیم کے جو مجھے الحمدللہ اتنے خوبصورت پروگرامز جو ہے وہ کرنے کے مواقع فراہم کرتی ہے، اور بے جانا ہوگا یہ کہنا کہ اللہ کے فضل و کرم سے عقیدتوں کا جتنا بھی سفر یہاں رہتا ہے، اتنا خوبصورتی کا ماحول، نورانی محفل، نور کی جب بارشی انوار ہو رہے ہوتے ہیں تو نہ صرف اللہ تعالیٰ مجھے دکھاتا ہے، مجھے وہ روشنیوں کا سفر کروا، بلکہ آپ سب سفر کر رہے ہوتے ہیں اس روشنیوں کے سفر میں، اور سارا کریڈٹ اگر دیکھا جائے تو یہ ہماری ریڈیو کی ٹیم کو ہوتا ہے کہ جو اتنی نائس بیوٹیفل محفل آرگنائز کرنے میں ہمیں پورا پورا تعاون دیتے ہیں، پورا الحمدللہ ہمارا خیال رکھتے ہیں۔ تو میں ان کی، اپنی ریڈیو کی ٹیم کی اور آپ سب کی بہت زیادہ شکر گزار، اللہ تعالیٰ کی تو میں ہوں ہی شکر گزار کہ میرے رب کے احسانات، الحمدللہ رب العالمین۔ جی تھینک یو ویری مچ۔ اب بڑھتے ہیں پروگرام کے باقاعدہ آغاز کی طرف۔ محترم سامعین کرام، جیسا کہ میں نے شروع میں بتایا کہ اللہ وحدہ لا شریک، جس کا کوئی شریک نہیں، وہ وحدہ ہے، وحدہ لا شریک ہے، وہ واحد ہے، یکتا ہے۔ قربان جاؤں اللہ پاک کی شفقت پر، قربان جاؤں اس کے رحم پر، قربان جاؤں اس کے کرم و فضل پر، میں قربان جاؤں اس کی رحمت پر کہ جس نے ہماری گھریلو زندگیوں کا پیکیج اتنا خوبصورت ہمیں عطا کر دیا، قدم قدم پر ہمارا اتنا خیال رکھا۔ بہت کریم ہے میرا رب کریم، بڑا دل کرتا ہے، بڑا دل بے چین ہے کہ جس نے اتنا سنبھال کے رکھا، اتنی ہمیں اپنی رحمتوں سے مالا مال کیا، الحمدللہ آج اپنے رب کریم کی حمد و ثنا کرتے ہوئے اس کی وحدانیت کے اوپر الحمدللہ شکر ادا کریں۔
میں نے سورۃ اخلاص کی آج تلاوت جو ہے وہ اس کا انتخاب کیا ہے معزز سامعین کرام. سورۃ اخلاص کے بارے میں حدیث مبارکہ کا مفہوم ہے اللہ پاک کمی بیشی معاف فرمائے بیان کرنے میں کہ 10 دفعہ اگر دن میں کوئی شخص جو ہے وہ اسے پڑھ لیتا ہے اللہ پاک کمی بیشی معاف فرمائے تو وہ جنت میں اس کے لیے ایک محل بنا دیا جاتا ہے. اور obviously جب سورہ اخلاص ہم پڑھیں گے تو وہ ایمانی حالت میں ہم داخل ہو گئے, کیونکہ اللہ تعالیٰ کی وحدانیت کا اقرار کرنا ہی ایمان کی علامت ہے. لا الہ الا اللہ محمد الرسول اللہ, یہ کلمہ طیبہ جو ہے وہ ہمارے ایمان کی بنیاد ہے. تو پھر سورہ اخلاص میں بھی سارا اللہ تعالیٰ کی وحدانیت پر زور ہے, سبحان اللہ. تو وہ اللہ تعالیٰ کی وحدانیت کے لیے ہے سورہ اخلاص. تو آج اس کا میں نے 10 دفعہ اگر ہم سن لیتے ہیں تو میں تو الحمدللہ یہ خود سے الحمدللہ شکر گزاری بھی کرتی ہوں کہ چلے 10 دفعہ سن لیں گے ان شاء اللہ تعالیٰ. تو پھر ہمیں یاد دہانی بھی ہو جاتی ہے کہ دن میں 10 دفعہ پڑھ لیں گے تو ایک جنت میں محل اس کا جو خوبصورتی ہے وہ پھر انشاءاللہ بیان ہوگا کبھی انشاءاللہ. تو بلکہ آپ سب کو بھی پتا ہے تصور ہی کتنا خوبصورت ہے. تو جنت میں ایک محل بنانے کے لیے آج میں نے سوچا چلیں سورہ اخلاص جو ہے وہ 10 دفعہ سنتے ہیں, ہمارا ایمان تازہ ہو. اور دل کہاں ایک دفعہ پڑھنے سے بھرتا ہے, روح بے چین ہے, دل بیتاب ہے, اللہ تعالیٰ کی وحدانیت بیان کرنے کے لیے سورہ اخلاص سنتے ہیں 10 ٹائمز. جی بالکل.